दर्शन गुरु सगल सुख सागर, जाको मुन ध्यान तरे फिरत सगल जुग, कबहू कको पावे आत्म प्रगास को, वेद बाणी सहत बिरंच जस गावे जाको, शिव मुन गहे नत जात कबिलास को, जाको जोगी जति सिद्ध साधक अनेक तप, जटा जूट भेख किए फिरत उदास को, सो तिन